قطري فراني ثانو إذا تسكن لسان سان كوشك سنو بند إهمان كنتي لكال بسلي جكو لغال تم هتكاه جو جاه غبار كهي تتاب بل روشو حمار سور سمد كرني كرهي كهين جناب هي آب نتجمان رن پايد كايان كرهي پرلاب परशु सहित बर नाम तुम्हार कहु सुभाहु नकुल ही प्रशंसी कालहु डरहि न रण रघुवंशी विप्र वंश के असि प्रभुताई अभय होइ जो तुमहि डराई सुनि विदु गुण बचन रघुपति के उघरे पटल पर